0: right after the commercial break.
1: The allopathic or the homeopathic, the dwano ilajununa na omidishu bimarano da para the omid zere. Heather Mumman homeopathic general aspatal ho pe khabar na. Balki the Heather Mumman homeopathic general aspatal branch ostaso pakhar sababai ki pranista shuvida. Katasu ki hum sukh pali bimare the classic homeopathic elasara the munda khatmol gwadi nuzar tarzara the Heather Mumman homeopathic general aspatal the sababai branch intikhabu ki. Pata yada satai pa main jangiri road bane the Shamansur Baba madrasi sara deval pa deval Heather Mumman homeopathic general aspatal Shamansur sababai humus pa de number bane kalu ki yo dokhpal bimar da para number wakhlai 03313-94-94-1 Heather Mumman homeopathic general aspatal us do pekhawar sarasara stasukhar pa sababai ki hum
2: zindagi एक खूबसूरत सफर है। जब इंसान तंदुरुस्त हो तो हर दिन नया लगता है, हर सांस ताजगी भरी महसूस होती है। लेकिन जब बीमारी जिस्म पर दस्तक दे तो मुस्कुराहटों के रंग भी मधम हो जाते हैं। ऐसे वक्त में जरूरत होती है एक ऐसे मरकज़े शिफा की, जहां दवा के साथ साथ दुआ का यकीन भी शामिल हो। और अब वही यकीन, वही उम्मीद आपके अपने शहर सवाबी में, जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है। हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। ये सिर्फ एक अस्पताल नहीं, बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है, जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। ज़ेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जन शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज, जो जिस्म के साथ दिल को भी सुकून देता है। क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं, दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराह रास्त डॉक्टर हैदर अली मोहम्मद से राबता करने के लिए अभी कॉल करें 03313-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। कुदरती शिफा, दिल से दुआ। कुदरती शिफा, दिल से दुआ।
0: हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी।
1: ځواني د ځوانکو نه بغیر نیمګړی وي، خو که چېرته د دغه ځوانکو په وخت باندې غم ونه کړلی شي، نو په را روان وخت کې دغه ځوانکې ستاسو د ښایست د خرابېدو باعث جوړېدای شي. د اویلی سکن او د دانو دپاره یو ډیر خاص میډیکیټډ فارمولا ډاکټر هیدر اینټي اکنی فیس واش، ډاکټر هیدر اینټي اکنی کریم، کوم چې په 300 روپۍ باندې د 300 بهترین انګریډینټ سره تیار شوی، ڈاکٹر ہیدر اینٹی ایکنی کریم، ڈاکٹر ہیدر اینٹی ایکنی فیس واش، کوم چې دا اویلی سکن او دا ایکنیز لپاره ډیر بهترین فارمولا دا، کوم چې په 3 ورځو کې ساسو د سکن ایکنیز، پمپل په مکمل توګه باندې ختمي، او یوازې دا نه، د دغه دانو چې کوم داغونه دي هغه هم په مکمل توګه باندې ختميږي. په دې کې بهترین ایکټیو انګریډینټ شامل دي لکه بنزوئل پرکساید، سلسلک ایسید، ٹری ٹری آئل او کلینڈا مائسین، کوم چې یو ډیر بهترین اینٹی بیکٹیریل، اینٹی انفلمیٹری انګریډینټس دي. او دغه پروډکټس ڈرمټولوجیکلی ټیسټډ هم دي، کوم چې صرف اور صرف په 3 ورځو کې دننه دننه ستاسو دانې او د دانو داغونه په مکمل توګه باندې ختمي. نو زر تر زره د نږدې کاسمیټکس جنرل اور میڈیکل سٹور نا د بیلاڈونا کاسمیٹکس ڈاکٹر ہیدر اینٹی ایکنی فیس واش، ڈاکٹر ہیدر اینٹی ایکنی کریم واخلی او د سکن ډیر مسئلے اواره کی. د مزید معلوماتو لپاره زموږ دغه ویب سائټ وزٹ کی www.belladona.com.in.

बातिजाना संग मिंग चल रही सैमा फ्राम चार सरदार हाय मोच वेलकम सैमा रागल इन द चतरान लखा अस्सलाम वालेकुम बासित भाई संग गई और हमें राजानी द मर्दाना जमा खपल नंबर दी सी ओ कखा इंशाल्लाह लो यशि हुमेरा और दाटे माता बिल में सिद्धा जी माते लिखी ली हुए सलाम को सदफ हौसले के लिखिल दप करू ची सदफ को सलाम नो दा दुमर प मंडा बानी दा मैसेज डाली गले दे वे सलाम को सदफ यारा खोन हो सदफ को सलाम दासी ठीक राजी का ना आस में सनो इधर डॉक्टर हानी है चिकन दे ना ना ना शाज़मा द जुलूस से मुख प्रोग्राम हो रही है अस्सलाम वालेकुम शाज़मा मुकिला पास इतना लाला ले गए ये शाज़मा दलाला मत मोए शाज़मा दा टीम से मुख प्रोग्राम हो रही है सलाम बासित भाई संग गई जिस टाइम एहसान द जमरूद नब मैसेज में शामिल कर डॉक्टर लाला तो हुआ और व्यापक लाला डॉक्टर लाला मो आए डॉक्टर से बुआए डॉक्टर बाई वाए अलब मजकी खां بھائی سلام نو ز سنگئی بھائی ز شو نائس تا ز استاس خور استاس د کورنا سمون د کورنا دا پک شپڑ سم سرم شو جی او کنا بھائی سمینہ باجی صحیح وے استاس د پروگرام یو بیل مزوی زما سلام سمینہ باجی تو وے بھائی زبا شیمپو درو لے گم ز جی احمد یم ڈیر مہربانی جی لو یشی بھائی زما عمر پنزلس کال دے فرسٹ ٹائم بلڈونا زفرانی کریم یوز کو مروا کوین ڈیر مہربانی ماشاءاللہ